यो आकाशवाणी गुवाहाटी हो। अब भास्कर दालबाट समाचार सुन्नुहोस्। उपराष्ट्रपति सीबी राधाकृष्णन दुई दिने कार्यक्रमले आज गुवाहाटी लोकप्रिय गोपीनाथ बरदलै अन्तर्राष्ट्रिय विमानबन्दरमा उपस्थित हुनुभएको छ। भ्रमणकालमा उपराष्ट्रपतिले कतिपय शैक्षिक, सांस्कृतिक र सार्वजनिक कार्यक्रममा अंशग्रहण गर्नुहुनेछ। उपराष्ट्रपतिले गीतानगर महाविद्यालयको स्वर्ण जयन्ती उद्यापन कार्यक्रममा अंशग्रहण गर्नुको साथै विमानबन्दरदेखि सोझै श्रीमन्त शङ्करदेव कलाक्षेत्रमा रवाना हुनुहुनेछ। बेलुकी श्री राधाकृष्णनले गुवाहाटीको ज्योति विष्णु अन्तर्जातीय कला मन्दिरमा आयोजित श्रीमन्त शङ्करदेव स्वास्थ्य विज्ञान विश्वविद्यालयको अभिवर्तन समारोहमा अंशग्रहण गर्नुहुनेछ। उपराष्ट्रपतिले भोलि बिहान कामाख्या मन्दिर दर्शन गर्नुहुनेछ। यसपछि उहाँले गुवाहाटी विश्वविद्यालयको एउटा आधारशिला स्थापन कार्यक्रममा अंशग्रहण गर्नुहुनेछ। विश्वविद्यालयको अभिवर्तन केन्द्रमा शिक्षार्थीले अध्यापक, अध्यापिका, कर्मचारी र विशिष्ट नागरिकहरूसँग मतविनिमय गर्नुहुनेछ। असम भ्रमण समेटि उपराष्ट्रपतिले मेघालयको राजधानी सिलङमा जानुहुनेछ। उहाँले ससथाम प्रेक्षागृहमा एक सार्वजनिक अभ्यर्थना र सांस्कृतिक कार्यक्रममा अंशग्रहण गर्नुहुनेछ। उपराष्ट्रपतिले पर्सि इम्फल जानुहुनेछ। उहाँले माइरङस्थित आइएनए सङ्ग्रहालय तथा युद्ध स्मारक र इम्फल सैनिक विद्यालय प्रदर्शन गर्नुहुनेछ। यसपछि उपराष्ट्रपतिले अरुणाचल प्रदेशको राजधानी इटानगर जानुहुनेछ। भ्रमणको अन्तिम दिन श्री राधाकृष्णनले अरुणाचल प्रदेशको विधानसभाको विशेष अधिवेशनमा अंशग्रहण गर्नुहुनेछ र विधानसभा विधिका तथा सङ्ग्रहालय प्रदर्शन गर्नुहुनेछ। उहाँले साथै इटानगरस्थित जवाहरलाल नेहरू राज्य सङ्ग्रहालय र श्रवण शक्तिरोहित तथा दृष्टिरोहित शिक्षार्थीहरूको निम्ति रहेको डई पोलो मिसन विद्यालय पनि प्रदर्शन गर्नुहुनेछ। आउँदो वर्षदेखि कृति शिक्षकको छनौट प्रक्रियामा फेरबदल गरिनेछ। गुवाहाटीको श्रीमन्त शङ्करदेव कलाक्षेत्रमा राज्य सरकारको उच्च शिक्षा र विद्यालय शिक्षा विभागको उद्योगमा आयोजित शिक्षक दिवसको केन्द्रीय कार्यक्रममा अंशग्रहण गरी शिक्षा मन्त्री डाक्टर रनोज पेगुले यो कुरालाई प्रकाश गर्नुभएको हो। उहाँले भन्नुभएको छ कि राज्य पर्यायको शिक्षक छनौटको निम्ति अहिलेदेखि जिल्ला आयुक्तको अनुमोदन आवश्यक हुनेछ। उहाँले भन्नुभएको छ कि पुरुष सरकारको निम्ति आवेदन गरेका शिक्षकको पाठदानको बानीबद्ध रूपो पनि दाखिल गर्नुपर्नेछ। आउँदो शिक्षा वर्षदेखि यो प्रक्रिया सुरु हुनेछ भने शिक्षा मन्त्रीले घोषणा गर्नुभएको छ। कार्यक्रममा भाषण दिई शिक्षा मन्त्रीले भन्नुभएको छ कि शिक्षकहरू केवल छात्र छात्राको शैक्षिक जीवनको पथ प्रदर्शक मात्रै होइन, वरञ्च एउटा सुस्थ, शिक्षित, श्रृङ्खलाबद्ध र मूल्यबोध सम्पन्न समाज निर्माणमा अन्यतम चालकका शक्ति हुन् भनी उहाँले उल्लेख गर्नुभएको छ। असम लोकसेवा आयोगले 2025 वर्षको संयुक्त प्रतियोगितामूलक मूल परीक्षाको दिन घोषणा गरेको छ। यसअनुसार आउँदो 9, 10 र 11 अक्टोबरका दिन गुवाहाटीमा विभिन्न केन्द्रमा परीक्षाहरू अनुष्ठित हुनेछ। परीक्षार्थीहरूले असम लोकसेवा आयोगको वेबसाइट www.apsc.nic.in मार्फत आउँदो 18 र 19 सितम्बरमा प्रवेश पत्र डाउनलोड गर्न सक्नुहुनेछ। राज्य

यद्यपि असम प्रहरीले हिजो बिहानैदेखि चलाएको अभियानमा सर्वमोट 330 वटा प्रबन्धकलाई पक्राउ पारेको छ। काजिरङ्गामा अनुष्ठित केन्द्र प्रहरी अधीक्षकको सम्मेलनपछि असम प्रहरीले प्रबन्धक विरुद्ध यो अभियान चलाएको हो। मुख्यमन्त्री डाक्टर हिमन्त बिश्व शर्माको निर्देशअनुसार राज्यको 29 वटा जिल्लामा यो अभियान चलाइएको छ। राज्यमा मदिराको अवैध व्यवसाय कठोर रूपमा नियन्त्रण गर्नको निम्ति आबकारी विभागले पदक्षेप लिएको कुरालाई घोषणा गरेको छ। अवैध रूपमा सुरा उत्पादन र यताउता गरी जनस्वास्थ्यप्रति भावुकी सृष्टि गरेको र राज्य सरकारले पर्याप्त राजस्वको नोक्सान भएको कुरालाई पनि सम्मुखीन हुनु परेको छ। त्यसरी नै सरकारले राजस्व नोक्सान नहुनको निम्ति अवैध मदिराको क्षेत्रमा कठोर नीति बलवत् गरेको हो। गुवाहाटीको कर भवनमा हिजो अनुष्ठित एक बैठकमा आबकारी मन्त्री अतुल बराले यो सिद्धान्तलाई प्रकाश गर्नुभएको हो। कृषकको उपार्जन 5 गुण गर्न सके मात्रै असम अघि बढ्नेछ भनी कृषि र जलसेचन मन्त्री पीयूष हाजरिकाले मन्तव्य गर्नुभएको छ। भोकल फर लोकल योजनाको अधीनमा नयाँ स्टार्टअपलाई उत्साहित गर्नको साथै गुणगत मान प्रचलन गर्नको निम्ति खेत्रीको बम्फरमा असम माखना उद्योग प्रदर्शन गरे मन्त्रीले यो कुरालाई उल्लेख गर्नुभएको हो। भारतले गत रात्री दुबईमा अनुष्ठित महिला एसिया कप T20 क्रिकेट प्रतियोगिताको एक खेलमा पाकिस्तानलाई 7 विकेटले परास्त गरेको छ। सुन्दै हुनुहुन्थ्यो समाचार पुरा भयो।

आकाशवाणी गुवाहाटी नेपाली कार्यक्रमको विशेष प्रस्तुति आउँदो 21 सेप्टेम्बरमा नेपाली चलचित्रका चर्चित निर्देशक, पटकथा लेखक, अभिनेता तथा सम्पादक तुलसी घिमरेसँग गरिएको विशेष अन्तर्वार्ता। प्रसारणको मिति 21 सेप्टेम्बर। विशेष अतिथि तुलसी घिमरे।

नमस्कार, हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत महुवा शाखाबाट बोलिरहेको छौँ। यो कार्यक्रम मेडम एपको 411.5 मिटर तदनुसार 729 किलोहर्जमा र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा प्रसारण भइरहेको छ। समय अहिले बेलुकीको 3:22 र 54 सेकेन्ड भएको छ। यसका साथै म भास्कर दाहाल श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। आजको कार्यक्रममा उद्घोषकले मन पराएका केही गीतहरू सुन्नुहोस्। पहिलो गीत सुन्नुहोस् धीरा श्रेष्ठको स्वरमा यो गीत।

0: आकाशवाणी गुवाहाटी नेपाली कार्यक्रमको विशेष प्रस्तुति आउँदो 21 सेप्टेम्बरमा नेपाली चलचित्रका चर्चित निर्देशक, पटकथा लेखक, अभिनेता तथा सम्पादक तुलसी घिमरेसँग गरिएको विशेष अन्तर्वार्ता। प्रसारणको मिति 21 सेप्टेम्बर। विशेष अतिथि तुलसी घिमरे। प्रसारण आकाशवाणी गुवाहाटी।
1: धीराज श्रेष्ठले गाएको यस गीतपछि आवश्यक गर्नुहोस् अर्को यसो गात कुन्ती मुक्तानको शर्मा।

0: आकाशवाणी गुवाहाटी नेपाली कार्यक्रमको विशेष प्रस्तुति आउँदो 21 सेप्टेम्बरमा नेपाली चलचित्रका चर्चित निर्देशक, पटकथा लेखक, अभिनेता तथा सम्पादक तुलसी घिमरेसँग गरिएको विशेष अन्तर्वार्ता। प्रसारणको मिति 21 सेप्टेम्बर। विशेष अतिथि तुलसी घिमरे। प्रसारण आकाशवाणी गुवाहाटी।
1: रामकृष्ण ढकालले गाएको यस गीतपछि अब सिकार्नुहोस् अर्को यो सौगात भावना थापाको स्वरमा।

गङ्गाप्रसाद आचार्यले गाएको यस गीतका साथै आजको उद्घोषकले मन पराएको गीतको कार्यक्रम पनि यतिमै सकिन्छ। हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत म वा शाखाबाट बोलिरहेको छौँ। समय अहिले बेलुकीको 3:45 हुने आँटेको छ। यसका साथै आजको सम्पूर्ण कार्यक्रमै सकिन्छ। भोलि अपराह 3:15 सम्मका लागि आज्ञा दिनुहोस्। नमस्कार।